0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01 42 35 888 98 012 35 888

0: Life-Changing Quotes. मेरो सफलताको कारण यो हो कि न त मैले कहिल्यै बहाना बनाए न त मैले कहिल्यै अरूको बहाना सुने। यो भनाई हो फ्लोरेन्स नाइटिङ्गेलको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छानामुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: यु क्यान डान्स,
7: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
8: जस्ट ट्यून इन
1: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.

0: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
2: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
0: म्युजिक मज्जा
2: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
5: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
6: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
7: This is history of rock.
8: Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
9: Keeps 98.3 FM, your companion.
10: Keeps FM 98.3 megahertz ko prastuti, morning, daytime hits.

0: 7장 구독해.
1: 네팔 भाषाय न्याय पुसिचौ मेत
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुहोस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-34-444।
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: Babu, pani ko bill tiri de lo.
8: La, tiri de.
9: Babu, batti ko bill tiri de aja.
8: La, la, tiri de.
7: Dada! इन्टरनेटको पनि लास्ट दिनु है आज।
8: ल, त्यो पनि तिर्दे।
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ।
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888-98-012-35-888।
14: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
16: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
17: Time, Sunday 7 p.m., Monday 9 p.m.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
1: तपाईँ सुन्दै हुनुहुन्छ
2: किप्स 98.3 FM, योर कम्पानियन।
0: किप्स FM 98.3 मेगाहर्ट्ज को प्रस्तुति मॉर्निंग टी टाइम हिट्स।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: नेपाली सुपर हिट्स

0: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल। साथ में सुन्नुहोस् नेपाली र हिंदी सुपरहिट गीतहरु मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा शनिबार बेलुकी 7 बजे र मंगलबार बिहान 7 बजे।
1: कार्यक्रम कलियुग टाइम
0: Hollywood Times, every day, 11 to 12 p.m.
2: Perky, perky, out of my timbro, my kunasi kai. Perky, perky, was my timbro, my kunasi kai.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तै रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444।
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग।
0: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युरुल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
0: खुशीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
11: भञ्जाङ चौतारी
10: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
12: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
13: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
14: म्युजिक मजा म्युजिक
13: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
14: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
15: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
16: Mix Max at 98.3.

0: Yo-ho, Kips 98.3 FM Tapai Sangako Sahyatra
1: Nepali Sangitik Chetraka Git Sangit Ko Satma Ramaila Segments Haru Karikram
0: Music Matza Music मात्सा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा
2: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on Keeps FM 98.3.
4: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
5: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3
6: एफएम हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
7: नमस्कार किप्स 98.3 एफएम
8: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा
9: Mix Max at 98.3

Life-Changing Quotes. भविष्य आज तपाईं जे गर्दै हुनुहुन्छ त्यसमा निर्भर हुन्छ। यो भनाई हो महात्मा गांधी को।

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-32-35-888।
12: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko
13: bhaygo ni jam chode ra jane lai bhaygo ni jam tar ke ra jane lai
14: keeps unplugged
13: last mod ma nahi
14: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला। हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।
13: बगिनै बगिनै बगिरहेछ यो आँसु।

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.3.

0: 93.5.
1: इन आँखों की मस्ती मस्ताने हजार
2: टिप्स 98.3 FM मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में
2: गजल संसार
3: गुम का खजाना तेरा भी है मेरा भी।
4: हर एक शनिवार बिल्की 10 बजे
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 PM and Friday 8 PM.
7: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा।
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
6: खुशीको खबर हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
7: हलिसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
6: फोन नम्बर 4910511, 4910511, 98511709399, 98511709399.
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
10: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: द वर्ल्ड फुल अफ ट्रेमेन्डियस नम्बर्स अफ ट्रेन्ड्स एन्ड योर बिजी स्केड्युल। आर यु मिसिंग आउट ट्रेन्डिङ इंग्लिश हिट्स? इफ यस, द रेडियो अफ न्यू जेनेरेशन प्रेजेन्ट्स व्हाट्स ट्रेन्डिङ। ट्रेन्डिङ जस्ट टु कीप यु अपडेटेड अबाउट ट्रेन्डिङ इंग्लिश हिट्स एन्ड इट्स इन्फर्मेसन। Every Saturday 7 AM and Thursday 9 PM only on Kips FM 98.3 MHz. Never miss out being trendy.
13: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
5: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
14: केही नौलो
15: रोचक
14: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
6: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा।

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev chhoera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
3: नेपाली संगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
6: किन ए एसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591335996 98012345

0: life-changing quotes. तपाईंका गल्तीहरू प्रमाण हुन् कि तपाईंले प्रयास गरिरहनु भएको छ.
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
2: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला.
5: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
6: Just move your feet, just move your feet. Enjoy the dance beat, enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: सुन रहे हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
6: Are you ready for the big O?
0: This is Inbox.

0: are in tune to KIPS FM 98.3 MHz, your companion.
1: Nepali Super Hits.

0: enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan Sabadan, Chanchal Chitvan, Dheere Se Tera Ye Muskaan.
0: Bollywood Golden Hits.
2: Ayyavali Pyar Ka Dushman Hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
3: Bachna ae haseeno lo main aa gaya.
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग.
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ. हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ.
6: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज. बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार.
5: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ. तपाईँको स्वास्थ्यको सच्चा साथी.
5: फोन नम्बर 4910511 4910511 98511709 98511709.
7: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
8: अरू होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
7: किन एएसी लाइट ब्रिक नै?
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
7: वाह, मैले खोजेको जस्तो रहेछ.
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ. फोन 01-591-3596-98-012-35-444.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678.
10: You can dance.
11: You can sing. All you gotta do is just tune in.
12: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: KIPS 98.3 FM मा गजल संसार.
16: मुझसे मिलने शमा जलाकर आज महल में आज
15: गजल संसार.
16: गुम का खजाना तेरा भी है मेरा भी.
6: हर एक शनिवार बिल्की 10 बजे
17: Are you ready for the big O?
6: This is In Box.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: किन आँखों की मस्ती मस्ताने हजार
2: किप्स 98.3 एफएम मा गजल संसार
3: मुझसे मिलने शमा जलाकर आज महल में
2: गजल संसार
3: का खजाना तेरा भी है मेरा भी
4: हर एक शनिवार बिल्की 10 बजे
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोलादै के गुनगुनाइरहेको
7: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Listen to your favorite classic English songs. Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 megahertz.
6: This is Keeps 98.3 FM, your companion.
7: Are you ready for the big O?
8: This is Inbox.

0: advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: सुबिसु, छिटो पनि सुरक्षित पनि.
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
0: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
10: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
11: केही नौलो
12: रोचक
11: अनि अचम्म लाग्ने तथ्यहरू KIPS 98.3 FM मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र KIPS 98.3 FM मा

0: यो हो केप्स 98.3 FM तपाईसँगको सहयात्रा
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m. Nepali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.
3: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: नेपाली सुपर हिट्स

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: Don't change the station. We'll be right back. You are listening to Kips FM 98.3 MHz, your companion. Just tune in.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on Kips FM 98.3 MHz. Never miss out being trendy.
2: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
1: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: Swastha Jeevan, Sukhi Jeevan, Halesi Clinic, Sadhai Tapai Sangha. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एउटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
13: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

0: Life-Changing Quotes。घृणाले अरूलाई नभएर पहिले तपाईलाई नै मार्छ। यो भनाइ हो जेम्स थर्बरको।
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। टिप्स मोस्ट वान्टेड, टिप्स मोस्ट वान्टेड।
2: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।
3: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।

0: प्रेस को साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड वेयर एभर यु आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too.

0: which keeps FM 98.3 megahertz, and hit that follow button today.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
3: नया नया सजौं है संसार सुख दुख बाटो है मी
4: Keeps unplugged
5: फुल है न काड़ काड़ी बाट
4: नेपाली आर्टिस्ट सिंगर्स हरका अनप्लग्ड गीतहरु सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
1: थ्री इन वन
2: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले मध्याह्नको 12 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Chemical X.
5: On Keeps 98.3.
7: Fall at 98.3.
6: Chemical X.
5: Enjoy.
6: X.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: कार्यक्रम कलियुग टाइम, कलियुग टाइम।
7: Hollywood Times, every day, 11 to 12 p.m.
8: Farki farki, yaw suma, timro man ko nazikai. Farki farki, yaw suma, timro ghar ko nazikai.
9: Namaskar, ani hardik swagat cha. Tapai sunne hunuhuncha Keeps 98.3 FM.
10: Hajur, namaste, ani swagat cha. Yo, Keeps FM 98.3.
11: Sujala pa, ani gina namaskar. Keeps 98.3 FM.
12: Yo ho, Keeps 98.3 FM. तपाईं सँगको सहयात्रा।
13: Chemical X on Kids 98.3.

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev choera ma
2: Nepali Super Hits
0: Only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मजा
9: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
11: KIPS 98.3 FM, your companion.
12: Chemical X.
13: On KIPS 98.3.
14: Bomb at 98.3.
12: Chemical X.

0: your home. KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु. कुन इटा राम्रो होला?
4: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
3: किन ए एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
3: वाह, मैले खोजेको जस्तो रहेछ.
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट. एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678. 530-2678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: बाबु, पानीको बिल तिरिदे ल.
8: ल तिरिदे.
9: बाबु, बत्तीको बिल तिर्दे आज.
8: ल ल तिरिदे.
7: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
8: ल त्यो पनि तिर्दे.
7: तर सबै कुरा यति छिटै कसरी तिरिस?
8: किनकि मसँग हाम्रो पात्र छ.
9: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
8: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: the radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: KIPS 98.3 FM मा गजल संसार
2: मुझसे मिलने शमा जलाकर आज महल में आज
1: गजल संसार
2: गुम का खजाना तेरा भी है मेरा भी
3: हर एक शनिवार दिन की 10 बजे
4: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
5: फोन नम्बर 4910511 4910511 98511709
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्रैक्टर जेनेरेटर लगायत इन्भर्टर का ओरिजिनल ब्रांडेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेंज फैसिलिटी
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: यू क्यान डान्स
9: यू क्यान सिंग ऑल यू गॉट टू डू इज
10: जस्ट ट्यून इन
9: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.

0: Life-Changing Quotes. हजार मिलको यात्रा एक कदमबाट सुरु हुन्छ। जबसम्म पहिलो कदम चाल्नुहुन्न, तपाईँ कहीं पुग्नुहुन्न। यो भनाई हो लाओ त्सुको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: Amilai Sunhos, www.keepsfm.com marfat. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888, 98-12-35-888। क्लासिक हिंदी पॉप टाइम।
9: चलने लगी है हवाएं, सागर भी लहराए।
8: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3।

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool. Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Hollywood Golden Hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
9: क्लासिक हिंदी पॉप टाइम।
10: चलने लगी है हवाएं, सागर भी लहराए।
9: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3।

0: Life-Changing Quotes. विश्वास गर्नुहोस्, तपाईं सक्नुहुन्छ। हेर्नुहोस् त, तपाईं आधा बाटो कट्नु भइसक्यो। यो भनाई हो थियोडोर रुजवेल्टको।
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 PM.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँलाई स्वागत गर्दैछु म युक्ता हजुर मित्र यस कार्यक्रममा तपाईँले सुन्न सक्नुहुन्छ सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी केही कुराकानीहरू हजुर यही टपिकमा रहेर म तपाईँलाई ल्याउनेछु केही टिप्स आजको यस कार्यक्रममा म तपाईँलाई टिप्स दिनेछु तपाईँले एक स्वस्थ जीवनशैली कसरी बनाउन सक्नुहुन्छ यसको बारेमा केही तरिकाहरू म तपाईँलाई भन्नेछु हजुर तपाईँ अहिले सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज द रेडियो स्टेशन द्याट किप्स यू कुल किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड तपाईँले हामीलाई संसारभर कुनै पनि कुनाबाट सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस किप्स एफएम .com वा एप हाम्रो पात्रो डाउनलोड गरेर पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ हजुर तपाईँले आफ्नो जीवनशैलीलाई कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यस कार्यक्रममा म तपाईँलाई दिनेछु केही तरिकाहरू र साथसाथै रमाइलो रमाइलो नेपाली र हिन्दी गीतहरू पनि बजाएर तपाईँलाई इन्टरटेन गर्नेछु मित्र एक स्वस्थ जीवनशैली बनाउनको लागि तपाईँले आफ्नो जीवनमा धेरै एकैचोटि चेन्जेस ल्याउन जरुरी छैन बिस्तारै स्टेप बाई स्टेप ससाना चेन्जेसहरूले तपाईँले आफ्नो लाइफस्टाइललाई हेल्दी बनाउन सक्नुहुन्छ ओके श्रोता मित्र म केही टिप्स तपाईँलाई बिस्तारै भन्ने नै छु आशा छ तपाईँले यो टिप्सहरू आफ्नो जीवनमा समावेश गर्नुहुनेछ अहिलेको लागि भने म तपाईँको लागि एउटा गीत राख्न चाहन्छु गीत रहेको छ अन्तिम लक्ष्य बाई द ब्यान्ड ब्रह्मास्त्र यो गीत एल्बम ब्लेजबाट रहेको छ अरू एउटा गीत सुन्नुहोला कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा म युक्ता फेरि टिप्स लिएर आउने नै छु

हजुर मित्र, हामीले ब्रह्मास्त्र ब्यान्डको भर्खरै गीत सुन्यौं अन्तिम लक्ष्य। सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म तपाईँलाई आजको यस कार्यक्रममा एक स्वस्थ जीवन शैली कसरी बनाउन सक्नुहुन्छ यही बारेमा केही टिप्सहरू दिन गइरहेको छु। उठ्न साथ एक गिलास पानी पिउनुहोला। पानी तपाईँले मन तातो गरेर पनि पिउन सक्नुहुन्छ र पानीमा थोरै कागतीको रस मिसाएर पनि पिउन सक्नुहुन्छ। यसले तपाईँलाई हाइड्रेट गर्छ र अलर्ट र एनर्जाइज्ड पनि बनाउँछ। हजुर, यो सँगै अर्को टिप रहेको छ, शरीरलाई केही चलाउनुहोला। हजुर, शरीरलाई मुभ गर्नुहोला। पानी पिउनु भइसकेपछि तपाईँले आफ्नो शरीरलाई मुभ गर्न सक्नुहुन्छ। यस्तो तपाईँले कुनै फिजिकल एक्टिभिटी वा भनौँ शारीरिक गतिविधिबाट गर्न सक्नुहुन्छ। जस्तै तपाईँले 10 मिनट वक गर्न सक्नुहुन्छ, तपाईँ साइक्लिङ गर्न सक्नुहुन्छ वा एक्सर्साइज रुटिन पनि तपाईँले बनाउन सक्नुहुन्छ। अलराइट, सो बिहान उठ्न साथ यो दुईटा कुरा तपाईँले गर्न सक्नुहुन्छ। अरू पनि थुप्रै टिप्सहरू मसँग रहेको छ। अहिलेको लागि फेरि गीत सुन्ने पालो भइसकेको छ। अब हामी सुन्नेछौँ गीत तेरी बातों में उल्झा जिया। हजुर, यो मुभीको टाइटल ट्र्याक हामी सुन्नेछौँ। यस गीतको सिङ्गर्सहरू हुनुहुन्छ राघव, तनिष्क बागची एन्ड आशिष कौर। यस गीतमा म्युजिक दिनुभएको छ राघव र तनिष्क बागचीले, लिरिक्स निना माथुर र तनिष्क बागचीको रहेको छ, मिक्सिङ र मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ। अलराइट, अब हामी सुन्छौँ गीत तेरी बातों में ऐसा उल्झा जिया, मुभीबाट टाइटल ट्र्याक।

और मित्र, हमने बहुत सारे गीत सुने और तेरे बातों में ऐसा उलझा जिया इस मूवी को टाइटल ट्रैक। ऑल राइट, सो जीवनलाई स्वस्थ बनाउनको लागि तपाईले के गर्न सक्नुहुन्छ त? अर्को टिप रहेको छ, तपाईले खानामा नेचुरल होल फूडहरू खानुहोला, जस्तै ताजा फलफूल, अन्न, भिन्न भिन्न तरकारी, साग, हजुर यी नै कुराहरू। मित्र, होल फूड भन्नाले हामी यस्तो खानेकुराहरू भनेर बुझ्न सक्छौँ जुन सकेसम्म तिनीहरूको प्राकृतिक अवस्थाको नजिक होस्, यसलाई धेरै प्रोसेसिङ गरेको नहोस्, वा भनौँ खाना सकेसम्म त्यसको प्राकृतिक अवस्थामा रहोस्। अर्को एउटा महत्वपूर्ण कुरा के हो भने मित्र, खाने बेलामा सचेत भएर खानुहोस्। तपाईँले मोबाइल वा टिभी अगाडि बसेर नखानुहोला। खानाको बास, स्वाद, रङ सबैलाई ध्यान दिनुहोस्। बिस्तारै खानुहोला र खानालाई राम्ररी चपाउनुहोला। यस्तो गर्दा खानाले तपाईँको शरीरमा पोजिटिभ इम्प्याक्ट पार्छ। सो खाना कसरी खाने, के खाने, यसबारेमा मैले तपाईँलाई भनिसके। अल राइट, फेरि पनि अब हामी एउटा गीत सुन्नेछौँ। अब हामी सुन्नेछौँ गीत नम्बर हजुर बाई ब्रिजेश श्रेष्ठ। यस गीतको कम्पोजिसन पनि ब्रिजेश श्रेष्ठले नै गर्नुभएको छ। लिरिक्स सिजन रथ र कुसुम नेपालको रहेको छ। मिक्सिङमा स्ट्रिङ ब्रिजेश श्रेष्ठले गर्नुभएको छ। अलराइट मित्र, यो गीत हामी सुन्नेछौँ र यो गीतपछि पालो हुनेछ एउटा छोटो ब्रेकको। ब्रेकपछि पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल निरन्तर नै रहनेछ। मसँग अरू पनि थुप्रै टिप्सहरू रहेका छन् जुन म दिनेछु तपाईँलाई ब्रेकपछि।

0: FM 98.2 MHz. 저 뜨는
1: History of Rock.
2: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तै रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678
6: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भयो बोला दाइ के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ
8: इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the

0: Enjoy 60s, 70s and 80s Bollywood numbers.
1: Chandan sabadan, chanchal chitvan, dheere se tera ye muskaan.
0: Bollywood golden hits.
2: Ayyavali pyar ka dushman hai.
0: Every Monday and Friday 10 PM, Sunday and Tuesday 4 PM.
2: Hey, bachna, hey, haseeno, lo main aa gaya.
3: Kehi naulo,
0: rochak,
3: ani achamma lagne tathya haru. Kips 98.3 FM ma karyakram Radio ma rochak, Radio ma rochak.
0: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा.
4: किप्स 98.3 FM, your companion.
5: किप्स FM 98.3 presents Beauty, Health and Lifestyle. हजुर मित्र, स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा. एक पटक फेरि ब्रेक पछि म आरजी युक्ता, तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड. यस कार्यक्रममा म तपाईँलाई टिप्स दिँदैछु एक स्वस्थ जीवनशैली कसरी तपाईँले बनाउन सक्नुहुन्छ यही बारेमा. ओके, सो टिप्स कन्टिन्यू गर्दै म भन्न चाहन्छु कि मित्र, खाना खाएपछि केही बेर वक गर्नुहोस्. हजुर मित्र, हामी सबैलाई यस्तो त भएकै होला, अलि हेभी खाएपछि हामीलाई एकदमै निन्द्रा लाग्न थाल्छ, तर खाना खाना साथ सुत्नु हुँदैन. तपाईँले सानो 10 to 15 मिनट्सको वक लिन सक्नुहुन्छ. हरेक पटक खाना खाएपछि वकमा जान जरुरी छैन, तर अलि हेभी खाएपछि दिनको एकचोटि चाहिँ वक जानुहोला. यस्तो गर्दा तपाईँको खाना राम्ररी पच्छ र तपाईँ ऊर्जाले भर्नुहुन्छ. ओके, सो यो अर्को टिप मैले तपाईँलाई दिइसके. फेरि पनि अब हामी गीत सुन्नेछौँ. अब सुनौँ गीत मासुका. हजुर, यस गीतको सिङ्गर्स हुनुहुन्छ देव नेगी र आशिष कौर. यस गीतमा म्युजिक दिनुभएको छ तनिष्क बागचीले, लिरिक्स उलु मन्ती र यश नर्वेकरको रहेको छ, ऱ्याप भाइरसले गर्नुभएको छ, मिक्सिङ मास्टरिङ एरिक पिल्लाईले गर्नुभएको छ, मिक्स असिस्टेन्ट इन्जिनियर हुनुहुन्छ माइकल एडविन पिल्लाई.

ओके श्रोता मित्र, हामीले भर्खरै सुन्यौं गीत माशुका, जसमा आवाज दिनुभएको थियो देव नेगी र आशिष कौरले। सो ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा आज म तपाईँलाई केही टिप्स दिँदैछु, तपाईँले आफ्नो लाइफस्टाइल वा जीवनशैलीलाई कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यही बारेमा। ओके, अर्को टिप रहेको छ मित्र, तपाईँले सकेसम्म बाहिरको खाना नखानुहोस्। हजुर, ग्रोसरी सपिङ जानुहोस् र घरमै खाना पकाउनुहोस् र खानुहोस्। हजुर, भन्नुको अर्थ तपाईँले कहिले पनि बाहिरको खाना खाँदै नखानु भनेको त होइन, तर धेरै चाहिँ घरको नै खाना खानुहोला। यस्तो गर्दा पनि तपाईँको स्वास्थ्य धेरै राम्रो हुन्छ। र मित्र, घरमा पकाएको खाना फ्यामिली मेम्बर्सहरूसँग बसेर खानुको मजा त बेग्लै नै हुन्छ नि, होइन र? ओके, सो मित्र, यो अर्को एउटा टिप रहेको थियो। अलराइट मित्र, फेरि पनि हामी अर्को रमाइलो गीत नै सुन्नेछौँ। अलराइट, अब हामी सुन्नेछौँ गीत हेर न। यस गीतमा आवाज दिनुभएको छ आरके खत्री फिचरिङ रिमा राय एन्ड वर्षा कर्माचार्यले। लिरिक्स एन्ड कम्पोजिसन आरके खत्रीको नै रहेको छ, म्युजिक अरेन्जमेन्ट ब्रिजेश श्रेष्ठको रहेको छ।

ओके मित्र, हामीले भर्खरै सुन्यौं गीत आरके खत्री, निमा राय एन्ड वर्ष कर्मचार्यको आवाजमा हेर न। ओके मित्र, तपाईँले आफ्नो जीवनलाई स्वस्थ कसरी बनाउन सक्नुहुन्छ? यही सम्बन्धी अर्को टिप रहेको छ, नियमित एकै समयमा सुत्ने र उठ्ने गर्नुहोस्। हजुर, अनियमित समयमा सुत्ने र उठ्ने गर्दा केही कुराहरूमा प्रतिकूल असर पर्न जान्छ। जस्तै बिहान तपाईँलाई उठ्नै मन नलाग्ने हुनसक्छ, वा कहिलेकाहीँ निन्द्रा पुरा नभइकनै तपाईँ राति बिउजिन सक्नुहुन्छ। हजुर, यदि राम्ररी गहिरो सुत्न चाहनुहुन्छ भने सुत्न पूर्व तपाईँले केही कुराहरू गर्न सक्नुहुन्छ। जस्तै बेड टाइम अलार्म राख्न सक्नुहुन्छ, सुत्ने कोठालाई डार्क र शान्त बनाउनुहोला, राति ढिलासम्म स्क्रिन स्क्रोलिङ नगर्नुहोला, प्री बेड रुटिन बनाउन सक्नुहुन्छ, जस्तै हर्बल टी खान सक्नुहुन्छ, सुत्न अगाडि किताब पढ्न सक्नुहुन्छ। यो सबै गर्नुभयो भने तपाईँलाई राम्रो निन्द्रा लाग्छ र बिहान एक स्फूर्तिसँग बिउजनुहुन्छ। अल राइट, यो टिप मैले तपाईँलाई दिइसकेँ, फेरि पनि हामी सुन्नेछौँ गीत नै। अब हामी सुन्नेछौँ गीत तू मुझसे जुदा। यस गीतको सिङ्गर हुनुहुन्छ अखिल सचदेवा, म्युजिक विपिन पटवालले दिनुभएको छ, लिरिक्स कुमारको रहेको छ, फिमेल फोक भोइस दिव्या कोहलीले दिनुभएको छ, म्युजिक प्रोडक्सन कार्तिक कुश र प्रान्तिकको रहेको छ, मिक्सिङ एन्ड मास्टरिङ आफ्ताब खानको रहेको छ। मित्र, यो गीतपछि फेरि पनि मेरो ब्रेक लिने बेला भइसकेको छ। यो ब्रेक लिनेछु र ब्रेकपछि पुनः आउनेछु कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा, र अरू पनि टिप्स तपाईँलाई दिनेछु। स्टेसन चेन्ज नगर्नुहोला।

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: एप्सन एम सिरीज प्रिन्टर्स प्राइमरली फर क्रिस्प quality black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a one-year warranty or 50,000 prints.
4: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
5: New Kathmandu Electric Electronics. Ekai Chanamuni UPS Inverter Solar Uplabda. Yes, Power Supply Solution House Ma. Tapaiko Ghar Office Ka Lagi Upayukta Certified Saman Haru Uplabda Garaincha. Solar Host Wa Hybrid System. Best Price Deal Ra Consultation Ko Lagi Ek Biswasilo Naam.
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: You can dance.
12: You can sing. All you gotta do is
13: just tune in.
14: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
15: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
16: Join our community on Facebook for the latest updates and all the music you love.
15: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
17: Classic Hindi pop time.
18: Chalne lagi hai hawaye. Sagar bhi
17: Classic Hindi pop time at Kips FM 98.3.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Yoho Gives 98.3 FM. तपाईं सँगको सहयात्रा
0: Gibbs FM 98.3 presents Beauty, Health and Lifestyle. ओके मित्र ब्रेक पछि फेरि पनि स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँ सुन्दै हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज म हो आरजे युक्ता तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ संसारभर हाम्रो अनलाइन एड्रेस kipsfm.com वा एप हाम्रो पात्रबाट पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ सो मित्र ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलको यो आजको कार्यक्रममा म तपाईँलाई भन्दैछु स्वस्थ जीवनशैली बनाउने तरिकाहरू हजुर यही सम्बन्धी केही टिप्स मैले तपाईँलाई दिइरहेको छु अलराइट मित्र म अर्को टिप तपाईँलाई दिनेछु यदि काममा तपाईँलाई धेरै बेर बसिराख्नु पर्छ भने समय समयमा ब्रेक लिएर उठ्नुहोस् र शरीरलाई मुभ गर्नुहोला किनभने लामो समयसम्म बसिरहँदा केही हेल्थ इस्युजहरू निम्तिन सक्छ जस्तै ढाड दुख्ने रक्त सञ्चारमा कमजोरी र दीर्घकालीन रोगहरूको समस्या पनि हुन सक्छ यदि धेरै बेर बसिराख्ने काम हुन्छ भने समय समयमा तपाईँले अफिसमा क्विक वाक लिन सक्नुहुन्छ एलिभेटरको ठाउँमा भन्यान युज गर्न सक्नुहुन्छ स्ट्रेचिङ एक्सर्साइजहरू गर्न सक्नुहुन्छ ओके सो यो टिप पछि गीत नै सुन्ने बेला भइसकेको छ अब हामी सुन्नेछौ नेपाली गीत सञ्जु मोक्तानको आवाजमा गीत रहेको छ नै यसको राइटर र कम्पोजर सलिन मगर र विवेक राय हुनुहुन्छ म्युजिक प्रोडक्सन सलिन मगर र विवेक रायले नै गर्नुभएको छ भने मिक्सिङ मास्टरिङ शाश्वत श्रेष्ठको रहेको छ

हजुर मित्र, हामीले भर्खरै कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइलमा सुन्यो गीत लै लै लै बाई सन्जु मोक्तान। ओके, सो जीवन स्वास्थ्य बनाउनको लागि अर्को एउटा टिप तपाईँलाई भन्ने बेला भइसकेको छ। टिप रहेको छ, तनाव कम गर्ने तरिकाहरू पत्ता लगाउनुहोस्। यत्र यदि तपाईँ धेरै तनाव लिनुहुन्छ भने यसले स्वास्थ्यमा प्रतिकूल असर पार्छ, फिजिकल र मेन्टल दुवैमा। त्यसैले तनावलाई सकेसम्म हटाउनुहोस्। तनाव घटाउने केही तरिकाहरू हुन्: डिप ब्रिदिङ एक्सर्साइज, मेडिटेसन, नेचर वकको लागि जानु, मन मिल्ने साथीसँग कुराकानी गर्ने आदि। हजुर, यो केही तरिकाहरू हुन् जसले गर्दा तपाईँको तनाव घट्न जान्छ। कुन चाहिँ एक्टिभिटीले तपाईँको तनाव घट्न जान्छ, तपाईँले त्यही एक्टिभिटी आफ्नो लागि रोज्न सक्नुहुन्छ। यस्ता एक्टिभिटी दिनमा एक पटक अवश्य गर्नुहोस्। तनाव हुँदा मात्र गर्नुपर्छ भन्ने केही जरुरी छैन। फेरि पनि गीत नै सुनेछौ, अब हामी सुन्नेछौ गीत बोल दो नजरा। यो गीत मुभी अजहरको रहेको छ। यसको सिङ्गर हुनुहुन्छ अरमान मलिक, म्युजिक कमाल मलिकले दिनुभएको छ, लिरिक्स रश्मि विराकको रहेको छ। अलराइट, गीत अब हामी सुन्नेछौ।

हजुर मित्र, हामीले गीत सुन्यौँ मुभी अजरबाट बोल्दो नजरा. ओके, सो कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा तपाईँले आफ्नो जीवन कसरी स्वस्थ बनाउन सक्नुहुन्छ यही बारेमा अर्को टिप रहेको छ, चिनीको सेवन कम गर्नुहोस्. हजुर साथी, कहिले काहीँ स्विट ट्रिट्स खान त कसलाई मन लाग्दैन र, तर धेरै मात्रामा चिनीको सेवन नगर्नुहोला. यस्तो गरेमा तपाईँको स्वास्थ्यलाई हानि पुर्याउन सक्छ. यसले आलस्यपन, तौल बढ्नु र दीर्घकालीन रोगहरूको समस्या निम्त्याउँछ. तपाईँको खानामा कति चिनी लुकेको छ भन्ने बारे सचेत भएर खानुहोला. यस्तो गर्नको लागि तपाईँले खानाको प्याकेटको लेबलहरू पढ्नुहोस् र थोरै वा बिना चिनी थपिएको उत्पादनहरू छनौट गर्नुहोस्. प्रोसेस फुडहरूको साथ ताजा फलफुल, प्राकृतिक रूपमा गुलियो खानेकुराहरू रोज्नुहोला. चिनीको सेवन कम गर्नुको मतलब तपाईँले कहिले चिनी नखानु भनेको होइन, कहिलेकाहीँ मिठाईको आनन्द लिनुहोस् तर यसलाई दैनिक पानीको सट्टा सचेत छनौट बनाउनुहोस्. ओके, सो यो कुरा मैले तपाईँलाई भनिसके, अब फेरि पनि हामी गीत सुन्नेछौँ र मित्र, यो भने हाम्रो कार्यक्रमको अन्तिम गीत पनि रहनेछ किनभने कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ. हामी सुन्नेछौँ गीत साडी कुर्ता बोली चाली. यस गीतमा आवाज रहेको छ रुद्र लुइटेल आयुफ र विज्ञान पराजुलीको. लिरिक्स राम अविरल विष्टको रहेको छ, अरेन्जिङ रिकेश गुरुङले गर्नुभएको छ. अलराइट, यो गीत सँगसँगै अब मलाई पनि कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलबाट बिदा दिनुहोला. आशा छ आजको यो कार्यक्रम तपाईँलाई राम्रो लाग्यो होला. अल राइट, श्रोता मित्र, यति भन्दै अब म युक्ता पनि कार्यक्रमबाट बिदा माग्न चाहन्छु. नमस्कार.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: नेपाली पप गीतहरुको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला Kips Most Wanted Kips Most Wanted
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायणतार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 9851170939
7: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there, follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
9: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu.

0: Electric Electronics, Kulishwar, Kathmandu. Contact number 5302678. 5302678.
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
4: सुबिसु, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: KIPS FM 98.3 presents Pop Hour.
13: मुझे कैसे पता न चला कि तू मेनू प्यार.
5: Every Friday 12 p.m.

0: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
1: भन्ज्याङ चौतारी
0: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
3: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
4: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
5: Excuse me.
6: Non-stop Bollywood mega hits.

Kips 98.3 FM, your companion.

0: This is Hits 98.3 FM, your companion.
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला टिप्स मोस्ट वान्टेड टिप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

Life-Changing Quotes. हिजोबाट सिक्नुहोस्, आजको लागि बाँच्नुहोस्, भोलिको लागि आशा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 5 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: Keeps you entertained. Keeps 98.3 FM, your companion, your companion, your companion.
6: Nepali Pop Flashback.
7: Oh, yeah. Napsiders, 97480, DJ AJ, the sickest collaboration ever. You heard?

0: 104.3 FM.
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
2: भन्ज्याङ चौतारी
1: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
3: केही नौलो
2: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
4: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी

0: इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलिसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
2: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, न्युड्युल देखि क्यान्सर सम्म, उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर, हरेक आइतबार हलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
3: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलिसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 98511709, 98511709.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्।
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-35-96, 98-591-35-44।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
9: नेपाली चलचित्रका सदाबहार गीतहरू,
10: मेरो निन्द्राको तिर्खा रात रदिन हो किन छोडे।
9: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Kips FM 98.3 MHz. Just tune in.
1: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on Kips FM 98.3.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
3: Stay connected with your favorite station Kips FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today.
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: बिहीबार दिउँसो 3 बजे, शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा।
2: मेरो मन छैन बसमा, तिमीलाई 10 दिन्छु 10 मा, केलाई गरिराको प्रश्न, फसे फसे फसे तिम्रो जवानीमा मस्त।
3: तपाईँ सुन्दै हुनुहुन्छ
4: के
5: KIPS 98.3 FM, your companion.
1: Nepali Pop Flashback.

0: life-changing quotes. तपाईंमा हिम्मतको कमी छैन भने जुनसुकै काम पनि सम्भव छ। यो भनाई हो जेके रोलिङको।
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
2: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्।

0: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: Keeps FM 98.3 megahertz, your companion. The radio of new generation.
5: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
9: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्ग्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स क्लासिक चोइस इन्फो हाउस फ्रेस हिट्स एन्ड मेनी मोर Tune into Weekly 10. Weekly 10.
10: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
9: on Keeps 98.3 FM.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Mix Max at 98.3.

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: टिप्स 98.3 एफएम मा गजल संसार.
6: मुझसे मिलने शमा जलाकर आज महल में आज
5: गजल संसार.
6: गम का खजाना तेरा भी है मेरा भी.
3: हर एक शनिवार बिल्की 10 बजे
7: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
8: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
9: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 AM and Saturday 6 PM.
10: तपाई सुन्दै हुनुहुन्छ
11: के
10: ई
11: पी
10: एस
12: टिप्स 98.3 FM योर कम्पेनियन
13: मिक्स मैक्स एट 98.

0: Papai, The Lucho, keeps 98.3 FM.
1: भइगो नि जाउ छोडेर जानेलाई भइगो नि जाउ तर्केर जाने
2: Keeps unplugged
1: अस्तो मोडमा ल्याही
2: नेपाली आर्टिस्ट सिंगर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनु होला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको कसमा फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
0: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
5: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
6: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
7: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तै रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Babu, pani ko bill tiri de lo.
14: La, tiri de.
15: Babu, batti ko bill tiri de aaja.
14: La, la, tiri de.
13: Dada, internet ko pani last dino hai aaja.
14: La. त्यो पनि तिर्दे
13: तर सबै कुरा यति छिटै कसरी तिरिस
14: किनकि मसँग हाम्रो पात्र छ
15: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
14: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
16: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
18: Stay connected with your favorite station keeps FM 98.3 megahertz
4: Join our community on Facebook for the latest updates and all the music you love
18: And don't stop there follow us on Instagram and TikTok too Search keeps FM 98.3 megahertz and hit that follow button today
19: Countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
5: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
19: on KIPS 98.3 FM.
6: This is KIPS 98.3 FM, your companion.
7: Mix Max at 98.

0: Life Changing Quotes. हो तपाईं जित्नको लागि जन्मनु भएको हो, तर जित हात पार्नको लागि तपाईंले जितको योजना बनाउनु पर्छ, जितको तयारी गर्नु पर्छ र जितको आशा राख्नु पर्छ। यो भनाई हो जिग जिगलरको।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.

0: simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
0: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुबिसु, छिटो पनि सुरक्षित पनि.
6: थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888. सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल. साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे.
8: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 megahertz. Never miss out.

0: प्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल। साथमा सुन्नुहोस् नेपाली र हिन्दी सुपरहिट गीतहरू मात्र किप्स एफएम 98.3 मेगा हर्चमा शनिबार बेलुकी 7 बजे र मङ्गलबार बिहान 7 बजे।
7: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
8: म्युजिक मज्जा
7: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
9: Radio station that keeps you cool, keeps you alive, and keeps you entertained. Keeps FM 98.3 megahertz. Just tune in.
10: Just move your feet. Enjoy the dance beat.

0: किप्स 98.3 FM मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्की 10 बजे
3: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 PM and Wednesday 9 AM. Station KIPPS FM 98.3 MHz.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी IR क्लिनिक सधैं तपाईंसँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
7: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
7: फोन नम्बर 4910511 4910511 98511709
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर UPSहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
2: नेपाली चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday, 2 p.m. Thursday, 10 p.m. Only on KIPPS FM 98.3.
11: KIPPS 98.3 FM. Your companion.
12: Just move your feet. Enjoy the dance beat.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 8 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
2: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु
7: Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक

वेलकम फ्रेन्ड्स, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। यो आवाज सुन्दै हुनुहुन्छ तपाईँको साथी निज्जलको। कार्यक्रम रेडियोमा रोचक तपाईँले सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड किप्स एफएम डट कमबाट, त्यस्तै हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर सुन्न सक्नुहुनेछ। र साथमा तपाईँले किप्स एफएम 98.3 MHz हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम रेडियोमा रोचकको बारे कुरा गर्नुपर्दा, यस कार्यक्रममा हामी विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ र रमाइलो रहस्यमय रोचक जानकारीहरू यस कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ। रमाइला रमाइला आज पनि प्रसङ्ग रहेका छन् मसँग, कार्यक्रम सुन्नुहोला। आउनुहोस् कार्यक्रममा सुरु गरौँ पहिलो साङ्गीतिक कौशलीबाट। र गीत भने मैले ल्याएको छु नितेश जङ्कोरको आवाजमा रहेको छ गीत एमओटी।

हजुर श्रोता मित्र, विश्वमा यस्तो अनौठो होटेल पनि छ जहाँ 60,000 सिडी उक्लिएर ग्राहक पुग्दछन्। हजुर, 60,000 सिडी उक्लिएर ग्राहक त्यहाँ पुग्नु पर्ने हुन्छ। यो रोचक प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा आफ्ना ग्राहकलाई नौलो अनुभूति दिलाउनका लागि दुनियाँमा अनेक खालका होटेल खुलेका छन्। यस्तै एउटा अनौठो होटेल चीनमा छ। चीनको येल्लो माउन्टेनमा अवस्थित उक्त होटेलमा पुग्नका लागि 60,000 सिडी चढ्नु पर्दछ। उक्त 4-तारे होटेलको नाम जेड स्क्रिन होटेल हो। पहाडमा 1830 मिटर उचाइमा रहेको उक्त होटेलबाट हङसन पर्वतीय श्रृङ्खलाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ। पहाडी क्षेत्रमा 1500 वर्षभन्दा पनि पुराना सल्लाका रुखहरू छन्। होटेलसम्म पुग्नका लागि 60,000 सिडीको विकल्प पनि छ, त्यो हो केबल कार। होटेल निकै भव्य तथा सुविधा सम्पन्न छ। त्यहाँ स्पा तथा स्विमिङ पुल समेत छ। होटेलमा जानका लागि सिडी चढ्न नसक्ने मानिसलाई भरियाले बोकेर पुर्याउने सुविधा पनि छ। पहाडमा खोपेर बनाइएको बाटो र त्यसमा रहेका सिडीहरू चढ्दा निकै डरको अनुभूति पनि हुन सक्छ। होटेलमा 65 वटा सुविधा सम्पन्न कोठाहरू रहेका छन्।

हजुर साथीहरू, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक र लागौं अर्को एउटा रोचक महिलाको प्रसंगतर्फ। 99 वर्षीय महिलाको मृत्युपछि खुल्यो अनौठो रहस्य, शरीरमा सबै अङ्ग उल्टा। हजुर, के रहेछ त यो प्रसंग, सुन्छौ कार्यक्रम रेडियोमा रोचकमा। अमेरिकामा 5 सन्तानकी एक महिलाको हालै 99 वर्षको उमेरमा मृत्यु भयो। ती महिलाले आफ्नो शरीर दान गरेकी थिइन् र उनको मृत्युपछि उनको शव पोर्टल्यान्डको ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीलाई दान गरियो। जब विश्वविद्यालयका चिकित्सा शास्त्रका विद्यार्थीहरूले प्रयोगशालामा उक्त शवलाई चिरेर त्यसका भित्री अङ्गहरू अध्ययन गर्न थाले, तब सबै 3 छक्क परे। रोजमेरी नामकी ती मृतक महिलाको शवको चिरेर हेर्दा पत्ता लाग्यो कि उनको शरीरमा भित्री अङ्गहरू असामान्य ठाउँमा छरिएका थिए। मानिसका भित्री अङ्ग जुन ठाउँमा हुन्छन्, उनका अङ्गहरू ती ठाउँमा थिएनन्। त्यस्तो खालको शारीरिक बनोटका साथ ती महिला 99 वर्षसम्म कसरी बाँचिन् भनेर सबैजना 3 छक्क परेका छन्। उनका अधिकांश भित्री अङ्गहरू गलत ठाउँमा थिए। केहीको आकार असामान्य रूपमा ठुलो थियो। उनी लेभोकार्डिया तथा साइटस इन्भर्स नामको असामान्य अवस्थामा रहेको पाइयो, जसमा अधिकांश महत्त्वपूर्ण अङ्गहरू उल्टा हुन्छन्। उनको शरीरका अङ्गहरू देख्दा लाग्दछ कि शरीरभित्र ऐना राखिएको छ र अङ्गहरू उल्टा देखिएका छन्। विज्ञहरूका अनुसार हरेक 5 करोड मानिसमा एकजनामा यस्तो दुर्लभ समस्या हुन सक्दछ। शरीरभित्रका सबै अङ्ग उल्टा हुँदा पनि रोजलाई जीवित छँदा कुनै समस्या नभएका उनका परिवारका सदस्यहरूको भनाइ छ। अर्को अनौठो कुरा त के भने, रोजको मुटुको एउटा ठुलो नसा समेत सामान्य अवस्थामा थिएन। त्यो नसा दायाँ भागमा हुनुपर्नेमा बायाँ भागमा थियो। मुटुको दायाँ एट्रियम सामान्य भन्दा दोब्बर ठुलो थियो। दायाँ फोक्सोमा 3 भाग हुनुपर्नेमा केवल 2 भाग मात्र थिए। उनको अमाशय पनि बायाँ तर्फ हुनुपर्नेमा दायाँ तर्फ थियो। पाचन तन्त्र पनि उल्टो थियो। चिकित्सा विज्ञानमा यो चमत्कार भन्दा कम होइन। शरीरको प्रणाली यति धेरै जटिल हुनुका बावजुद पनि रोजमेरीलाई कुनै समस्या भएन। उनलाई केवल बाथको समस्या मात्र थियो।

0: Johor Kips FM 98.3 MHz.
1: Phul ko dale dale ma timro roop ko lale.
2: Nepali chalchitra ka sadabahar geet haru.
3: Mero nindra bhoka tirkha raat rajina ko. Kina chore ko.
2: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
4: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
5: थ्री इन वन
6: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM
7: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईं संग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
8: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
9: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
8: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511 4910511 9851170939
11: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
12: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
11: किन ए एसी लाइट ब्रिक नै
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
11: वाह मैले खोजेको जस्तो रहेछ
12: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98012-35444
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
16: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
17: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
16: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
17: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
18: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-012-35-888
19: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
20: बाबु पानीको बिल तिरिदे ल
21: ल तिरिदे
22: बाबु बत्तीको बिल तिरिदे आज
21: ल ल तिरिदे
20: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
21: ल त्यो पनि तिरिदे
20: तर सबै कुरा यति छिटै कसरी तिरिस
21: किनकि मसँग हाम्रो पात्र छ
22: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
21: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
23: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा

0: केही नौलो
1: रोचक
0: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हजुर कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ पहिलो व्यापारिक विश्रामपछि तपाईँ अहिले ट्युन इन गर्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन द रेडियो अफ न्यू जेनेरेसन द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन म निचल छु तपाईँको साथमा हाम्रो पात्र ट्युन इन एप जस्तै एप्सहरू प्रयोग गर्नुहोस् हामीले मजाले लाइभ सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड त्यस्तै किप्स एफएम .com पनि मजाले सुन्न सकिन्छ किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ अहिले कार्यक्रम रेडियोमा रोचकको पालो रहेको छ यस कार्यक्रममा हामी तपाईँलाई विश्वमा घटेका रहस्यमय रोचक जानकारीहरू जस्तै रमाइला कथाहरू आश्चर्यजनक घटनाहरू र निकै नै रोचक प्रसङ्गहरू कार्यक्रममा राख्ने गर्दछौँ आउनुहोस् कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु अर्को एउटा रोचक प्रसङ्गबाट नै र रोचक प्रसङ्ग भने रहेको छ एउटा युवतीको बारेमा जसले पिउँथिन् कुकुरको पिसाब हजुर कार्यक्रममा यो रोचक प्रसङ्ग नै धेरै मानिस आफ्नो घरमा कुकुर पाल्न रुचाउँछन् कहिलेकाहीँ मानिसको कुकुरप्रतिको लगाव यस्तो हदसम्म पुग्दो रहेछ कि कुकुरका हरेक चिज प्रिय लाग्दछ अमेरिकामा बस्ने एकजना युवतीले आफ्नो घरमा पालेको कुकुरको पिसाब पिउने गर्दछिन् आखिर कुकुरको पिसाब उनले पिउनुको कारण के हो कुकुरको पिसाब पिउने युवतीको नाम लिन ल्यु हो कुकुरको पिसाब पिउनाले अनुहारमा दाग धब्बा नआउने डन्डीफोर नआउने तथा क्यान्सरको उपचारमा पनि सहयोग पुग्ने उनको दावी छ समाचार अनुसार उनले एक पटकमा एक ग्लास कुकुरको पिसाब सिनितै पिउन सक्छिन् रोचक कुरो त के भने आफ्नो घरको कुकुरको पिसाब कम हुँदा उनले छिमेकीको कुकुरको पिसाब सङ्कलन गरेर समेत पिउँछिन् मानिसहरूले आफ्नो अनुहारको चमक बारेमा सोध्ने गरेको भन्दै उनले यसको रहस्य दिनहुँ पिउने कुकुरको पिसाब भएको बताउँछिन् सुरुमा त उनलाई कुकुरको पिसाब पिउँदा निकै असजिलो भएको थियो तर बिस्तारै त्यो उनको बानी बन्यो पहिले अनुहारमा निकै दाग धब्बा तथा डन्डीफोड थिए तर कुकुरको पिसाब पिउन थालेपछि दाग धब्बा हराएका अनुहारमा निखार आएको उनको भनाइ छ

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौँ औ भने चाहिँ एउटा एकदमै रमाइलो प्रसङ्गतर्फ जुन चाहिँ रहेको छ, आमाले बच्चा बिर्सेपछि आकाशबाटै अकस्मात मोडियो जहाज। हजुर, यो पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ। एकजना महिला यात्रुले आफ्नो बच्चालाई एयरपोर्टमै बिर्सेर छाडेको थाहा पाएपछि आकाशमा उडिरहेको हवाईजहाजलाई फर्काएर बच्चा छुटेकै एयरपोर्टमा ल्याइएको छ। घटना साउदी अरेबियाको हो। किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरका लागि उडेको साउदी एयरलाइन्सको जहाज उडेको केही मिनटमै त्यसमा चढेकी एकजना महिला यात्रुले आफ्नो बच्चा एयरपोर्टमै छोडिएको भन्दै चिच्याउन थालिन्। त्यसपछि अवस्थालाई दृष्टिगत गर्दै पाइलटले आकाशमा उडिरहेको जहाजलाई अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर आकस्मिक अवतरण गराए। यात्रुको बच्चा छाडिएका कारण उडिरहेको जहाज आकस्मिक रूपमा फर्काइएको यो सायद पहिलो घटना हो। सायद त्यही भएर यस्तो आकस्मिक अवतरणलाई कस्तो नाम वा अवस्थाको संज्ञा दिने भन्ने कुरामै एयरपोर्टका कर्मचारीहरू अलमलमा परे। जहाज उडाइरहेका पाइलटले विमानस्थलका एटीसीसँग संवाद गर्दै सोधे, एकजना यात्रुले प्रतीक्षा कक्षमा आफ्नो बच्चा छोडेका कारण जहाजलाई फिर्ता ल्याउनु पर्यो, ईश्वरले हाम्रो साथ दिउन्, के हामी फिर्ता आउन सक्छौ? एटीसीसँग पाइलटले गरेको संवादको भिडियो निकै भाइरल बनेको थियो। पाइलटले यस्तो आग्रह गरेपछि एटीसी अलमलमा परे। त्यस्तो घटनाको प्रोटोकलका बारे उनले आफ्नो सहकर्मीसँग सोधे। पाइलटले एकजना महिला यात्रुले बच्चा छाडिएको भन्दै आफू जहाजमा अगाडि जान नसक्ने भनेको कारण जहाज फर्काउन आवश्यक रहेको बताए। त्यसपछि एटीसीले जहाजलाई फिर्ता भएर आकस्मिक अवतरण गर्नका लागि अनुमति दिए। तर यस्तो कारणको आकस्मिक अवतरण आफ्नो लागि नयाँ रहेको पनि उनले बताए। बच्चा छाडिएर पीडामा परेकी महिला यात्रुकै लागि विमानलाई मोडेर आकस्मिक अवतरण गराउने ती पाइलटको सोसियल मिडियामा प्रशंसा गरिएको छ।

के तपाईँलाई मानव इतिहासकै सबैभन्दा धनी व्यक्तिको बारे थाहा छ र उसको सम्पत्ति कति थियो होला? के तपाईँले अनुमान गर्न सक्नुहुन्छ? हजुर, यो प्रसङ्गबारे चर्चा गरौँ कार्यक्रम रेडियोमा रोचकमा। दुनियाँमा धेरै धनाढ्य व्यक्तिहरू छन्। दुनियाँका धेरै धनी मानिसहरूको नाम लिनुपर्दा एमेजन कम्पनीका मालिक जेफ बेजोस, बिल गेट्स, वारेन बफेट, कार्लोस स्लिम आदिको नाम आउँछ। हामीले वर्षौंदेखि यिनै नामहरू विश्वका सबैभन्दा धनी मानिसको रूपमा पढ्दै आएका छौँ। तर हामीलाई मानव इतिहासकै एकजना सबैभन्दा धनी मानिसको बारे सायद थाहा छैन होला। हो, अहिलेका सर्वाधिक धनी मानिसको भन्दा पनि तीन गुणा धेरै सम्पत्ति भएका एक मानिस थियो यो धरतीमा। इतिहासकारहरूले ती व्यक्तिलाई मानव इतिहासमै सबैभन्दा धनी व्यक्ति मान्छन्। सन् 1280 1337 माली देशको राजा रहेका मनसा मुसा प्रथम मानव इतिहासकै सबैभन्दा धनी मानिस हुन्। ती बादशाह सुन, चाँदी तथा हिरा जस्ता धेरै बहुमूल्य खनिज पदार्थ तथा खानीहरूको मालिक थिए। उनको सम्पत्ति कति थियो उनी आफैलाई थाहा थिएन भनिन्छ। उनको त्यति बेलाको राज्यको केन्द्र माली भएपछि त्यो राज्य हालका अफ्रिकाका धेरै देशहरूसम्म फैलिएको थियो। त्यस समय विश्वभर नै सुनको माग अत्यन्त उच्च थियो, जसका कारण उनले आफ्नो राज्यमा भएको सुनको बिक्रीबाट विशाल धन सम्पत्ति जोड्न सफल भए। वास्तवमा उनीसँग त्यस बेला रहेको धन सम्पत्तिको हिसाब आजको मूल्यमा गर्नु निकै कठिन हुन्छ। तथापि इतिहासकार तथा अर्थविदहरूले उनको त्यस बेलाको सम्पत्तिलाई अहिलेको मूल्यमा गणना गरेका छन्, जस अनुसार ती बादशाहको सम्पत्ति अहिलेको मूल्यमा कुल 4 खर्ब अमेरिकी डलरको रहेछ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Are you ready to turn up the volume and rock out like never before?
6: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
5: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
6: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
5: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
6: Radio station Keeps FM 98.3 megahertz.
7: Wake me up when September ends.
8: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
9: किप्स एफएम 98.3 मेगाहर्ज, योर कम्पानियन, योर कम्पानियन, योर कम्पानियन।
10: केही नौलो
11: रोचक
10: अनि अचम्म लाग्ने तथ्यहरु
12: KIPS 98.3 FM मा, यो हो कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
1: हजुर, दोस्रो अनि अन्तिम व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम। तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक, किप्स एफएम 98.3 मेगाहर्ज, यो कम्पानियन। ट्युनिङ गर्नुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन। कार्यक्रम रेडियोमा रोचक तपाईँलाई वर्ल्ड वाइड सुन सक्नुहुन्छ हाम्रो वेबसाइट kipsfm.com। त्यस्तै हाम्रो पात्र ट्युनिङ एप, जस्तै एप्सहरू प्रयोग गरेर पनि मजाले सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामी तपाईँ सामु ल्याउने गर्दछौँ विश्वमा घटेका एकदम रमाइला जानकारीहरू, जुन चाहिँ सुन्दाखेरि तपाईँलाई आश्चर्य लाग्न सक्छ, रमाइला कथाहरू, जस्तै रहस्यमय चिजहरू जुन चाहिँ इतिहासमा देखेका थिए, त्यही प्रेजेन्ट टाइममा पनि भएका घटनाहरू पनि तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ। आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै। एउटा यस्तो अनौठो मन्दिर छ जहाँ हवाई जहाज चढाएमा विदेश जाने भिसा पाइन्छ। विदेश भ्रमण गर्न सम्बन्धित देशको भिसा चाहिन्छ। अमेरिका, युरोप तथा अस्ट्रेलिया जस्ता देशको भिसा पाउन नेपालीहरूले निकै पापड बेल्नु पर्दछ। नेपाली मात्र होइन, आम भारतीयहरूलाई समेत पश्चिमा देशमा भिसा पाउन सजिलो छैन। भिसाका लागि आवेदन गरेपछि भिसा आउने नआउने दुविधाको अवस्थामा मान्छेले भगवानको नाम निकै पुकार्छ। भगवान पुकार्ने मानिसहरू निकै धेरै भएकाले होला भारतमा भिसाको लागि भगवानको पूजा गर्ने भिसा मन्दिर नै छ। उक्त मन्दिरमा भगवानलाई हवाई जहाज चढाएमा आफूले चाहेको देशको भिसा पाइन्छ भन्ने मान्यता छ। भारतको तेलङ्गाना राज्यमा यस्तो मन्दिर रहेको छ। उक्त मन्दिरको नाम चिलकुर बालाजी मन्दिर हो। उक्त मन्दिरको परिक्रमा गर्ने, भगवानको पूजा गर्ने र खेलौना हवाई जहाज चढाएमा भिसा प्राप्ति सहज हुने विश्वास छ। उक्त मन्दिरको नामै भिसावाला मन्दिर रहेको छ। उक्त मन्दिरमा मानिसहरू राम्रो जागिर पाऊ भनेर आशीर्वाद बाग्दै पूजा गर्न पनि जान्छन्। मन्दिरको 11 पटक परिक्रमा गरेपछि मनले चाहेको पुग्दछ भन्ने जनविश्वास रहेको छ। जब उक्त मन्दिरमा आफूले मागेको कुरा प्राप्त हुन्छ तब मानिसहरू पुनः आएर मन्दिरको 108 पटक परिक्रमा गर्दछन्। यो मन्दिर 500 वर्ष पुरानो रहेको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचकमा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ। दुई भाइको लडाईँले जन्माएका दुई ब्रान्ड एडिडास र पुमाको रोचक कथा रहेको छ। अब क्रममा बजारमा स्पोर्ट्स सुका दुई प्रमुख प्रतिस्पर्धी ब्रान्ड हुन् एडिडास र पुमा। के तपाईँलाई थाहा छ यी दुई कम्पनीका मालिकहरू साक्षे दाजुभाइ थिए? एडिडासका मालिक एडोल्फ ड्यासलर र पुमाका मालिक रुडोल्फ ड्यासलर जर्मनीको एक गरिब परिवारमा जन्मिएका थिए। उनीहरूका बुबा एउटा जुत्ताको कारखानामा काम गर्दथे, उनीहरूकी आमा कपडा धुने कारखाना चलाउँदथिन्। यो परिवारले घरमै चप्पल बनाएर बेच्ने काम पनि गर्दथ्यो। सन् 1920 जर्मनीको हर्जोगेनार्ज भन्ने ठाउँमा यो परिवारले आफ्नो पहिलो जुत्ताको कारखाना र पसल खोल्यो। उक्त कारखानाको नाम ड्यास्टर ब्रदर्स स्पोर्ट्स सु कारखाना राखिएको थियो। एडोल्फ जुत्ता बनाउनमा माहिर थिए, जबकि रुडोल्फ जुत्ताको व्यापार गर्नमा खप्पिस व्यापारी थिए। अर्को रोचक कुरो त के भने, यी दुई भाइ नै तत्कालीन जर्मन तानाशाह हिटलरको पार्टीमा सदस्य थिए। त्यही समय ओलम्पिक खेलका क्रममा दुई भाइले अमेरिकी खेलाडी जेस ओभेन्सलाई उनीहरूले बनाएर जुत्ता लगाउन राजी बनाए। तब त के चाहियो र, ड्यास्टर भाइको जुत्ता कम्पनीको भाग्य नै चम्कियो। सन् 1936 जेस ओवेन्सले ओलम्पिकमा 4 स्वर्ण पदक जिते। उनको जितले ड्यास्टर कम्पनीलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दियो। तर ड्यास्टर भाइको जिन्दगीमा आएको त्यस सफलताको असर उनीहरूको सम्बन्धमा पर्न थाल्यो। यद्यपि आजसम्म मानिसहरूले ती दुई भाइको बीचमा भएको झगडाको कारण थाहा पाउन सकेका छैनन्। द्वितीय विश्वयुद्धपछि आखिर दुई भाइ अलग भए। उनीहरूको जुत्ता कम्पनीमा पनि विभाजन भयो। एडोल्फले आफ्नो कम्पनीको नाम एडिडास राखे, उता रुडोल्फले भने आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे। उनीहरूको पुरानो कम्पनीका कामदार मध्ये आधा एडिडासमा गए भने आधा पुमामा गए। एडिडास र पुमा कम्पनी बीच यति धेरै शत्रुता भयो कि सहरमा यी दुई ब्रान्डका जुत्ता लगाउने मानिसहरू समेत एक अर्कालाई देखी सहँदैनथे। दुई कम्पनीमा काम गर्ने कामदार त एक अर्कासँग बोल्दैनथे पनि। कम्पनीले आफू कहाँ काम गर्ने कर्मचारीलाई अर्को कम्पनीमा काम गर्ने कर्मचारीसँग कुनै पनि सम्बन्ध राख्नका लागि निषेध गरेको थियो। दुवै भाइको सन् 1970 दशकमा मृत्यु भयो। उनीहरूको शत्रुता मृत्युपछि पनि कायम राखियो। एउटै चिहान गाडीमा उनीहरूको अन्त्येष्टि गरेको भए पनि उनीहरूको लासलाई अधिकतम टाढा दूरीमा राखेर गाडिएको थियो।

वेल कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। रेडियोमा रोचकमा तपाईँलाई आजको जानकारीहरू कस्तो लाग्यो त तपाईँले आफ्नो सल्लाह सुझाव दिन सक्नुहुन्छ facebook.com/keepsfmkeepsfmमा। तपाईँलाई कस्तो लाग्यो आफ्नो प्रतिक्रिया जनाउनु होला। र आज मसँग रहेका सम्पूर्ण जानकारी सकिसकेका छन्। अब बिदा माग्ने पनि समय भइसकेको छ र सम्पूर्ण लिस्टर साथीहरूलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो र आगामी दिनहरूमा पनि तपाईँको साथको अपेक्षा राख्दै म निज्जल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला Keeps FM 98.3 MHz, your companion।

Life-Changing Quotes。जबसम्म तपाई पहिला आफैमा खुशी हुनुहुन्न तबसम्म तपाईलाई कसैले पनि खुशी बनाउन सक्दैन।

0: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
1: You can dance.
2: You can sing. All you gotta do is
3: just tune in.
2: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन KIPS FM 98.3 MHz
5: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
9: भञ्ज्याङ चौतारी
8: प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र KIPS FM 98.3 MHz
10: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला KIPS मोस्ट वान्टेड KIPS मोस्ट वान्टेड
11: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
12: KIPS FM 98.3 MHz your companion
13: Rewind. Rewind. Bollywood. Mujhko.

पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: तीस वर्ष देखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यु क्यान डान्स,
4: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888।
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस्ट वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
14: नेपाली सुपर हिट्स।

0: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
1: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
3: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
2: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
5: 01-42-35-888 98-12-35-888।
6: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: नेपाली सुपरहिट्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्डलिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
6: सुजल अप्पा अनि गिन नमस्कार, किप्स 98.3 एफएम।
7: यो हो किप्स 98.3 एफएम। तपाईँ सँगको सहयात्रा।
8: नेपाली सुपर हिट्स

0: Are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।